0: हसीना मान जाएगी। इस फिल्म का नगमा आप सुन रहे थे मोहम्मद रफी, लता मंगेशकर की आवाजों में, नगमगाते अख्तर रुमानी, मौसीकार कल्याण जी आनंद जी। इस नगमे के साथ ही आज का फिल्म मौसीकी का प्रोग्राम अब खत्म होता है। यह आकाशवाणी की उर्दू सर्विस है, आप सुन रहे हैं मीडियम वेव 1170 किलोहर्ट्ज, मोबाइल ऐप न्यूज ऑन एआईआर और डीडी फ्री डिश पर। शाम के 4:50 हुए हैं, अब खबरें नशर होंगी।
1: ये आकाशवाणी है, अब आप मोहम्मद आजम खान से खबरें सुनिए। वजीर आजम नरेंद्र मोदी म्यांमार के सदर ओ मिन आउ लाइन ने नई दिल्ली में दो तरफा बातचीत की है। भारत और ओमान के दरमियान जामे इक्तिसादी साझेदारी समझौता तहफीज हो गया है। अमरीका ने ईरान में राडार और ड्रोन कंट्रोल मराकज पर हमले किए हैं, जिससे मगरबी एशिया खित्ते में कशीदगी फिर से बढ़ गई है। मलेशिया में 16 साल से कम उम्र के बच्चों के सोशल मीडिया अकाउंट्स पर पाबंदी आयद कर दी है और हांगकांग में 20 साल तक की उम्र के खिलाड़ियों की एशियाई एथलेटिक चैंपियनशिप में भारत ने सोने के 10 तमगों समेत 19 तमगे जीते हैं। अब खबरें तफसील से। वजीर आजम नरेंद्र मोदी और म्यांमार के सदर ओ मिन लाइन ने आज नई दिल्ली में दो तरफा बातचीत की। इस बातचीत में दोनों मुल्कों के दरमियान तारीखी और तहजीबी रबत को मजबूत करने पर तवज्जो मरकूज की गई। भारत और म्यांमार के दरमियान वसी तर शोबों में अच्छे ताल्लुक हैं, जिनमें सिक्योरिटी और कनेक्टिविटी शामिल है। म्यांमार के सदर आज शाम राष्ट्रपति भवन में सदर जमहूरियत द्रौपदी मुर्मू से मुलाकात करेंगे। उनका कौमी राजधानी के राय पिथौरा सकाफती कॉम्प्लेक्स में एक नुमाइश देखने का भी प्रोग्राम है। इस नुमाइश में गौतम बुद्ध से वाबस्ता पवित्र पिपरावा बाकियात को रखा गया और उसके साथ साथ इससे वाबस्ता कुछ कलीमी चीजें भी नुमाइश के लिए रखी गई हैं। म्यांमार भारत के पड़ोस मुकदम मशरकी मुल्कों से रबते बढ़ाने और महासागर पॉलिसियों के सिलसिले में अहम मकाम रखता है। सदर ओ मिन ऑनलाइन के भारत के दौरे से दोनों मुल्कों के दरमियान कसी रोगी ताल्लुक के मजीद मुस्तहकम होने का इम्कान है। म्यांमार के सदर भारत के 5 रोजा दौरे के तहत हफ्ते के रोज बिहार के गया पहुंचे थे। म्यांमार के सदर कल मुंबई भी जाएंगे, जहां वो कारोबारियों और सनअतकारों से बातचीत करेंगे और मुख्तलिफ मकामात देखने जाएंगे। भारत और मालदीव के बीच नई दिल्ली में 8 जून से 11 जून के दरमियान जनरल सतह के ششمائی سرحدی مذاکرات ہوں گے۔ इस साल बांग्लादेश में बीएनपी की हुकूमत बनने के बाद से मुदाकात पहली बार हो रहे हैं। बांग्लादेश के वफद को बांग्लादेश सरहदी गार्ड बीजीबी के डायरेक्टर जनरल मेजर मोहम्मद अशरफुर रहमान सिद्दीकी की सरबराही हासिल होगी, जबकि भारतीय वफद की क्यादत सरहदी सिक्योरिटी फोर्स बीएसएफ के डायरेक्टर जनरल प्रवीण कुमार करेंगे। रेहड़ी पटरी वालों से मुतालिक प्रधानमंत्री आत्मनिर्भर निधि पीएम स्वनिधि स्कीम को आज 6 साल मुकम्मल हो गए हैं। मस्कूरा स्कीम से पिछले 6 साल में लाखों रेहड़ी पटरी वालों को कर्ज हासिल करने और अपनी रोजी रोटी को बरकरार रखने में सहूलत हुई है। साल 2020 में स्कीम शुरू होने के बाद से 1,12,00,000 से ज्यादा कर्जे तकसीम किए गए। मस्कूरा स्कीम की सताइश करते हुए वजीर आजम नरेंद्र मोदी ने कहा कि आसान कर्जों की फराहमी, माली शमूलियत और तरक्की के लिए नए मौकों को यकीनी बनाकर पीएम स्वनिधि स्कीम से बेशुमार रेहड़ी पटरी वालों की जिंदगी बदल गई है। सामान खिदमत टैक्स जीएसटी की मजमू वसूली अभी गुज्त महीने 3.2% का इजाफा हुआ और ये 1,94,000 करोड़ रूपये से तजावज कर गई। सामान और खिदमत की फराहमी में बेहतरी, निजी दरामदाद से होने वाली वसूलियां भी लगातार बढ़ने की वजह से ऐसा हुआ है। पिछले साल मई के महीने में जीएसटी की मजमूई वसूलियां भी 1,88,000 करोड़ रूपये थी। गुज़्त महीने अंदरूनी मुल्क लेन देन से मरकजी जीएसटी की वसूलियां भी 37,397 करोड़ रूपये रही, जबकि रियासी जीएसटी की मालियत 45,143 करोड़ रूपये रिकॉर्ड की गई। मरबूत जीएसटी 51,990 करोड़ रूपये रही। भारत ओमान जामे इक्तिसादी शराकत दारी मुआहदा CEPA आज से नाफिज हो गया है। कॉमर्स और तजारत के वजीर पीयूष गोयल ने कहा कि मुआहदा दोनों मुल्कों के दरमियान इक्तिसादी कलीली रबतों को मुस्तहकम करेगा। एक कौमी रोजनामे में शायद एक मजमून में जनाब गोयल ने कहा कि इस मुआहदे से खासतौर से मुल्क के तलबा, दस्तकारों, खवातीन, किसानों, माहिगीरों और MSMEs इदारों को फायदा होगा और इसके तहत नए बाजारों तक रसाई मुमकिन हो पाएगी, बरामदात को फरोग हासिल होगा, सरमाकारी राकिब होगी, रोजगार के मौके पैदा होने में تیزی آئے گی. بھارت کے عمان کے ساتھ گہرے اقتصادی اور عوام سے عوام کے درمیان رابطے ہیں جہاں تقریباً 7 لاکھ بھارتی آباد ہیں. مرکزی وزیر نے کہا کہ عمان میں آباد بھارتی شہری سالانہ 2 ارب ڈالر کی رقم اپنے گھروں کو بھیجتے ہیں جبکہ 6000 سے زیادہ بھارتی ادارے وہاں کام کر رہے ہیں. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. امریکہ نے ختم ہفتہ پر ایران کے راڈار اور ڈرون کنٹرول مراکز پر حملے کیے جس سے مغربی ایشیا خطے پھر سے کشیدگی بڑھ گئی ہے. بین الاقوامی آبی حدود کے اوپر پرواز کرنے والے امریکی MQ-1 پریڈیٹر ڈرون کو ایران کی جانب سے مار گرائے جانے کے بعد امریکہ نے فوجی کارروائی کی ہے. ایران نے جوابی حملہ کرنے کی بات قبول کی ہے. اور ادھر کویت نے کہا ہے کہ اس کے فضائی دفاعی نظام کے ذریعے میزائل اور ڈرون حملوں کو ناکام بنایا جا رہا ہے. حالیہ حملوں سے جنگ بندی کے کمزور ہونے کا اشارہ ملتا ہے. کشیدگی میں لگاتار اضافہ ہو رہا ہے کیونکہ اسرائیل نے لیٹانی دریا سے بھی آگے تک لبنان میں اپنا قبضہ بڑھا دیا ہے. وزیر دفاع راجناتھ سنگھ اور آسٹریلیا کے نائب وزیر اعظم اور وزیر دفاع ریچرڈ ماس آج نئی دلی میں دوسرے بھارت آسٹریلیا ڈائیلاگ کے مشترکہ طور پر صدارت کریں گے. وزارت دفاع نے بتایا کہ ڈائیلاگ کے دوران بات چیت میں دفاع اور سیکورٹی سے متعلق تعاون کو مستحکم بنانے، فوجی انٹر پراسپیرٹی اور مشترکہ ترقی اور مواقع کی مشترکہ پیداوار سمیت صنعتی اشتراک پر خاص توجہ دی جائے گی. توقع ہے کہ اس میٹنگ سے دو طرفہ دفاعی تعلقات مزید مستحکم ہوں گے، اسٹریٹجک اعتبار اور باہمی تعاون میں اضافہ ہوگا. بھارت بحر الکاہل خطے میں استحکام اور سیکورٹی کو فروغ ملے گا اور دفاع اور سیکورٹی معاملات میں اشتراک کے نئے مواقع اجاگر ہوں گے. دس ریاستوں میں راجیہ سبھا کے 24 سیٹوں کے چناؤ کے لیے نوٹیفکیشن جاری کر دیا گیا ہے. ہر 2 سال بعد ہونے والے اس چناؤ کے تحت پولنگ اس مہینے کی 18 تاریخ کو ہوگی. ان میں آندھرا پردیش، گجرات اور کرناٹک میں 4-4 سیٹیں، راجستھان اور مدھیہ پردیش میں 3-3 سیٹیں، جھارکھنڈ میں 2 اور منی پور، میگھالیہ، اروناچل پردیش اور میزورم میں 1-1 سیٹ شامل ہے. سابق وزیر اعظم اور جے ڈی ایس کے رہنما ایچ ڈی دیوے گوڑا، مرکزی وزیر اور بی جے پی کے لیڈر جارج کورین اور رونیت سنگھ، راجیہ سبھا میں اپوزیشن کے رہنما اور کانگریس صدر ملک ارجن کھڑگے ان ارکان میں شامل ہے جن کی رکنیت کی مدت اس مہینے مکمل ہو رہی ہے. ادھر مہاراشٹر، تمل ناڈو اور اڑیسہ میں 1-1 سیٹ کے راجیہ سبھا ضمنی چناؤ کا نوٹیفکیشن بھی آج جاری کیا گیا. کولمبیا میں صدارتی انتخابات کے ابتدائی سرکاری نتائج کے مطابق انتخابات دوسرے مرحلے میں داخل ہوں گے. اس سے پہلے ہوئی پولنگ سے پتہ چلتا ہے کہ دائیں بازو کے امیدوار ڈی لا ایسپریلا سب سے زیادہ ووٹوں کے ساتھ آگے ہیں اور ان کے بعد بائیں بازو کے سینئر آئیوان سپیڈا کو ووٹ حاصل ہوئے ہیں. حالانکہ بازو کے لیے درکار 50% سے زیادہ ووٹ کسی امیدوار کو نہیں ملے، جس کی وجہ سے امکان ہے کہ اس مہینے کی 21 تاریخ کو ووٹنگ کا دوسرا مرحلہ کرایا جائے گا. خواتین کی سیف چیمپئن شپ 2026 میں بھارت کی فٹ بال کی ٹیم کل گوا کے مراگاؤں میں دفاعی چیمپئن بنگلہ دیش کو 3-0 سے ہرا کر گروپ بی میں پہنچ گئی ہے. لنڈا کوم، پیری یا اور والویکا نے بھارت کے لیے 1-1 گول کیا. 5 بار کی ایس اے ایف ایف چیمپئن بھارتی ٹیم بدھ کے روز سیمی فائنل میں گروپ اے کی رنر اپ ٹیم بھوٹان کا سامنا کرے گی. ہانگ کانگ میں 20 سال تک کی عمر کے کھلاڑیوں کی ایشیائی ایتھلیٹک چیمپئن شپ میں بھارت نے سونے کے 10 تمغوں سمیت 19 تمغے جیتے. اس طرح بھارت نے تاریخ ساز کارنامہ انجام دیا اور مجموعی اعتبار سے دوسرے مقام پر رہا. بھارت کو چاندی کے 5 اور کانسے کے 4 تمغے بھی ملے. وزیر اعظم نریندر مودی نے اس ایتھلیٹک چیمپئن شپ میں 19 تمغے جیتنے پر بھارتی کھلاڑیوں کو مبارکباد دی ہے. آخر میں اس بلٹن کی خاص خبریں ایک بار پھر. وزیر اعظم نریندر مودی اور میانمار کے صدر او من آن لائن نے نئی دلی میں 2 طرفہ بات چیت کی ہے. بھارت اور عمان کے درمیان جامع اقتصادی ساجداری سمجھوتا نافذ ہو گیا ہے. امریکہ نے ایران میں راڈار اور ڈرون کنٹرول مراکز پر حملے کیے ہیں جس سے مغربی ایشیا خطے میں کشیدگی پھر سے بڑھ گئی ہے. ملیشیا میں 16 سال سے कम उम्र के बच्चों के सोशल मीडिया अकाउंट्स पर पाबंदी आयद कर दी गई है और हांगकांग में 20 साल तक की उम्र के खिलाड़ियों की एशियाई एथलेटिक चैंपियनशिप में भारत ने सोने के 10 तमगों समेत 19 तमगे जीते हैं। आकाशवाणी से खबरों का बुलेटिन अब खत्म हुआ।
0: मीडियम वेव 1071 किलोहर्ट्ज़, मोबाइल ऐप न्यूज ऑन एयर और डीडी फ्री डिश पर यह आकाशवाणी की उर्दू सर्विस है। सायं शाम के 5 बजे चाहते हैं यहां हमारी आज की दूसरी मजलिस की नशरियात इख्तिताम पजीर होती है। शाम में 9:15 पर अपनी तीसरी मजलिस की नशरियात के साथ हम हाजिर खिदमत होंगे। तब तक के लिए हमें इजाजत दीजिए। 9:15 पर अपनी तीसरी मजलिस की नशरियात के साथ हम हाजिर खिदमत होंगे। तब तक के लिए हमें इजाजत दीजिए।
2: नमस्कार, आकाशवाणी वर्ल्ड सर्विस हिंदी ए पंजाबी सेवा है। शाम दे 5 बजे ने हुण साडी दूजी सभा शुरू हुंदी है। सभा दी शुरुआत सब तो पहला समाद फरमाओ। मन की प्रधानमंत्री दे मन की बात दा सराय की रूपांतरण।
3: आकाशवाणी दे विदेश प्रसारण सेवा दा सराय की प्रोग्राम है। मैं संजय पाहुजा आप सबको सलाम नमस्ते जय हिंद करेंदा। असा हाजिर है आप सब दे सामने प्रधानमंत्री श्री नरेंद्र मोदी जी दे मन दी गाल प्रोग्राम दा सिराय की तर्जुमा गिन के। तर्जुमाकार हैं संजय पाहुजा। आओ सुनने हैं किश्त 134। मेरे प्यारे देशवासियों नमस्कार। मन दी गाल विच एक बारी वला तुसा नाल जुड़ के मेरे को बहुत खुशी थींदी पई है। देश दे अलहदा अलहदा हिस्सों विच साडे देश दे लोक देश हित विच समाज हित विच इंजियां अद्भुत चीजां करेंदे पए हैं। जदन उन्हां दे विषय विच सुनदे हां तां असां को एक नवी प्रेरणा मिलदी है। अज कार्यक्रम दी शुरुआत मैं एथलेटिक्स विच देश दी इंजी ही उपलब्धि नाल करे सां। कुछ दिन पहले ही झारखंड दे रांची विच नेशनल सीनियर एथलेटिक्स फेडरेशन कंपटीशन थिया। हिंदे विच करीब 800 एथलीट्स ने हिस्सा गिद्दा देश भर तो आए हन। हिं दौरान 4 अलहदा अलहदा इवेंट विच 4 नेशनल रिकॉर्ड टुटे। गुरविंदर वीर सिंह, विशाल टीके, तेजस्वानी शंकर, देव मीणा अते कुलदीप कुमार उन्हां साथियों ने अलहदा अलहदा कैटेगरी विच नवे

0: मोदी और म्यांमार के सदर यू मिन ऑंग लैंग ने नई दिल्ली में मुजाकरात किए। दोनों लीडरों ने एक दूसरे के सिक्योरिटी मफादात के खिलाफ अपनी सरजमीन के गलत इस्तेमाल की रोकथाम पर जोर दिया। भारत ओमान जामे इक्तसादी शराकतदारी के मुआहदे पर अमलावरी शुरू हो गई है। ओमान की टैरिफ के 98% पर भारतीय बरामदात कारों को ड्यूटी फ्री रसाई मिल गई है। भारत और ऑस्ट्रेलिया मुस्तकबिल पर मबनी टेक्नोलॉजी तहकीक में दिफाई सनती शराकतदारी को फरोग देंगे। मलेशिया उन ममालिक में शामिल हो गया है जिन्होंने 16 साल से कम उम्र के बच्चों के लिए सोशल मीडिया के इस्तेमाल को ममनू कर दिया है। और राजस्थान, गुजरात, मगरबी मध्य प्रदेश, ओडिशा और साहिली आंध्र प्रदेश में कल तक के लिए गरज चमक और तेज आंधी के सिलसिले में ऑरेंज अलर्ट जारी किया गया है। अब खबरें तफसील से। वजीर आजम नरेंद्र मोदी और म्यांमार के दौरे पर आए सदर यू मिन ऑंग लैंग ने आज बाहमी उमूर के तमाम मामलात पर तफसीली मुजाकरात किए, जिसमें तिजारत और इक्तसादी ताल्लुकात, दिफा और सिक्योरिटी से मुतालिक मामलात, सरहदों का बंदोबस्त, तरक्की में तआवुन, सकाफती तबादले और इलाकाई सूरतेहाल शामिल हैं। दोनों लीडरों के दरमियान मुजाकरात के बाद नई दिल्ली में मीडिया से बातचीत करते हुए खारजा सेक्रेटरी विक्रम मिश्री ने बताया कि दोनों मुल्कों ने करीबी तआवुन को फरोग देने में दिलचस्पी का इजहार किया, बिलखसूस तिजारत और सरमायाकारी, तरक्याती तआवुन, सेहत, तालीम और तवानाई के शोबों में तआवुन को बढ़ाने पर दिलचस्पी जाहिर की गई। खारजा सेक्रेटरी ने बताया कि वजीर आजम ने म्यांमार की खुदमुख्तारी और इलाकाई सालमियत के तहत भारत की हिमायत की तौसीक की और दोनों मुल्कों ने ऐसी सरगर्मियों के लिए अपने इलाके के गलत इस्तेमाल की रोकथाम की अहमियत को उजागर किया जो दोनों के सिक्योरिटी मफादात के लिए नुकसानदेह हों। जनाब मिस्री ने कहा कि म्यांमार के सदर ने इस यकीन दहानी को दोहराया कि म्यांमार की सरजमीन को भारत के सिक्योरिटी मफादात के खिलाफ इस्तेमाल किए जाने की इजाजत नहीं दी जाएगी। जनाब मिस्री ने कहा कि म्यांमार एक अहम मुल्क है और एक ऐसा पड़ोसी है जिसके साथ भारत की सरहद 1643 किलोमीटर पर मुश्तमिल है। ये भारत की पड़ोसी को अवलियत देने एक्ट ईस्ट नीज महासागर और भारत बहरुलकाही पॉलिसियों में मरकजी हैसियत रखता है। भारत और म्यांमार के दरमियान बाहमी तिजारत तकरीबन $2 अरब पर मुश्तमिल है। सदर जमहूरिया द्रौपदी मुर्मू ने आज कहा है कि भारत की पड़ोसी पहले एक्ट ईस्ट और महासागर जैसी पॉलिसियों में म्यांमार के एक अहम शराकतदार है। राष्ट्रपति भवन में म्यांमार के सदर यू मिन ऑंग लैंग का खैर मकदम करते हुए सदर मुर्मू ने कहा कि भारत और म्यांमार के सकाफती, तहजीबी और रूहानी ताल्लुकात सदियों पुराने हैं। भारत से म्यांमार के गहरे रिश्ते की निशानदेही करते हुए सदर जमहूरिया ने कहा कि भारत और म्यांमार के दरमियान मुश्तरका सरहद होने की वजह से म्यांमार जुनूब मशरकी एशिया में रिसाई का जरिया भी है। कॉमर्स और सनत के मरकजी वजीर पीयूष गोयल ने कहा है कि भारत ओमान जामे इक्तसादी शराकतदारी मुआहिदा CEPA जिस पर 6 महीने कबल दस्तखत किए गए थे आज से नाफिजुल अमल हो गया है। नई दिल्ली में मीडिया से खिताब करते हुए जनाब गोयल ने कहा कि CEPA सिर्फ कोई तिजारती मुआहिदा नहीं है बल्कि ये तहजीबी रिवायतों पर एतमाद का एक बयानिया है। जनाब गोयल ने कहा कि ये जामे मुआहिदा ओमान के साथ भारत के ताल्लुकात को नई रफ्तार अता करेगा। मरकजी वजीर ने मुत्तला किया कि पहले ही दिन भारत को ओमान के टैरिफ खतूत के 98% तक ड्यूटी फ्री रिसाई हासिल हो जाएगी और ये ओमान के लिए भारत की 99% बरामदात का अहाता करते हैं। वजीर मौसूफ ने इत्तला दी कि मुख्तलिफ साजो सामान पर मुश्तमिल कई खेप मुंबई, कोलकाता और चेन्नई से आज पानी के जहाज से रवाना हो रही है जो कि इस मुआहदे पर अमलावरी की अलामत है। CEPA के तहत कई अहम हसूलियाबियों को उजागर करते हुए उन्होंने कहा कि USFDA यूरोपियन मेडिसिन एजेंसी या UKMHRA से मंजूर शुदा भारत की जेनरिक दवाओं को अब 90 दिन के अंदर ओमान में मार्केट अथॉराइजेशन मिल जाएगा। जनाब गोयल ने इस बात का भी जिक्र किया कि भारत ओमान मुआहदे भारत के 9 आजाद तिजारती मुआहदों का हिस्सा है जो 38 मुल्कों का अहाता करता है और जिसे पिछले 3.5 साल में कतई शक्ल दी गई है। ملک بھر میں پیٹرول اور ڈیزل کے خاطر خواہ اسٹاک کی دستیابی کی بات کو پھر دہرایا ہے. مغربی ایشیا کی موجودہ صورتحال کے بارے میں نئی دلی میں بین وزارتی بریفنگ سے خطاب کرتے ہوئے پیٹرولیم اور قدرتی گیس کی وزارت میں جوائنٹ سیکرٹری سجاتا شرما نے کہا کہ سبھی خوردہ آؤٹ لیٹس پر پیٹرول اور ڈیزل کی حسب معمول فراہمی برقرار رکھنے کے لیے سبھی تیل مارکیٹنگ کمپنیاں سرگرم طریقے سے پیٹرول اور ڈیزل کے ذخیرے کو پورا کر رہی ہیں. ایل پی جی سپلائی پر محترمہ شرما نے بتایا کہ گزشتہ 3 دن کے دوران 1,21,00,000 سے زیادہ بکنگ ہوئی ہے. بھارت اور آسٹریلیا نے آج علاقائی پارٹنروں کے ساتھ تعاون کو فروغ دینے کی اہمیت کی توثیق کی تاکہ ایک آزاد کھلے پرامن مستحکم اور خوشحال بھارت بحر الکاہل کو برقرار رکھنے میں مدد مل سکے. نئی دلی میں دوسرے بھارت آسٹریلیا وزرائے دفاع مذاکرات کے دوران دونوں ملکوں نے نیویگیشن اور اوور فلائٹ کی آزادی اور خطے میں بلا رکاوٹ تجارت کے لیے اپنی مضبوط حمایت اور بین الاقوامی قانون کے مطابق سمندر کے دیگر قانونی استعمال کی اہمیت کو اجاگر کیا. اس میٹنگ کی مشترکہ صدارت وزیر دفاع راجناتھ سنگھ اور آسٹریلیا کے نائب وزیر اعظم اور وزیر دفاع رچرڈ مارلیس نے کی. ایک بیان میں وزارت دفاع نے بتایا کہ دونوں ملکوں نے سمندری سرحد کی سیکیورٹی کے باہمی تعاون میں پیش رفت اور سمندری سرحد کی سیکیورٹی اشتراک سے مشترکہ لائحہ عمل کو قطعی شکل دینے کے معاملات پر تبادلہ خیال کیا. وزرا نے اعلان کیا کہ بھارت اور آسٹریلیا دفاعی صنعتی شراکت داری کو مستحکم کرنے کے اگلے قدم کے طور پر دفاعی آرٹیکل اور دفاعی سروسز کی شقوں کے متعلق ایک مفاہمت نامے کی تیاری شروع کریں گے. دونوں وزیر سینسر ٹیکنالوجی جیسے ٹیکنالوجی کے نئے شعبوں میں مستقبل کی دفاعی سائنس اور ٹیکنالوجی کی تحقیق میں تعاون کو آگے بڑھانے کے خواہش مند ہیں. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. ہوٹلوں ریسٹورینٹ اور دیگر کاروباری اداروں کے استعمال میں آنے والے 19 کلوگرام کے کمرشل ایل پی جی سلینڈر کی قیمت ملک بھر میں بڑھا دی گئی ہے. البتہ گھروں میں استعمال ہونے والی رسوئی گیس کی قیمت میں کوئی کمی نہیں کی گئی ہے. کمرشل ایل پی جی سلینڈر کی قیمت میں دلی میں 42 روپے کا اضافہ ہوا ہے اور اب یہ سلینڈر 3,113.50 روپے کا ہو گیا ہے. ملیشیا بچوں کے ذریعے سوشل میڈیا کے استعمال پر عمر پر مبنی پابندیاں عائد کرنے والا ایک نیا ملک بن گیا ہے. آج سے نافذ ہونے والے نئے ضابطوں کے مطابق 16 سال سے کم عمر کے بچوں کو سوشل میڈیا اکاؤنٹس بنانے کی اجازت نہیں ہوگی اور پلیٹ فارمز کو عمر کی تصدیق سے متعلق نظام اور بچوں کی تحفظ کی خصوصیات پر عمل کرنا ہوگا. ان اقدامات کا مقصد بچوں کو نقصان پہنچانے والے مشمولات، سائبر بلنگ اور آن لائن ڈیزائن کی لت لگ جانے سے محفوظ رکھنا ہے. بھارتی محکمہ موسمیات نے کل تک راجستھان، گجرات، مغربی مدھیہ پردیش، اڑیسہ اور ساحلی آندھرا پردیش میں گرج چمک اور تیز آندھی کی صورتحال کے پیش نظر اورنج الرٹ جاری کیا ہے. موسمیات کی ایجنسی نے وسطی کرناٹک، کیرلا، ماہے، لکشدیپ، تمل ناڈو، پڈوچیری اور کرائیکل میں شدید بارش کی پیش گوئی کی ہے. محکمہ نے ہریانہ، چنڈی گڑھ، دلی، اتراکھنڈ، مغربی اتر پردیش، چھتیس گڑھ، جھارکھنڈ، مغربی بنگال کے ذیلی ہمالیائی علاقے اور سکم میں گرج چمک، بجلی گرنے اور تیز ہوائیں چلنے کی بھی پیش گوئی کی ہے. آخر میں خاص خبریں ایک بار پھر. وزیر اعظم نریندر مودی نے اور میانمار کے صدر یو من اونگ لینگ نے نئی دلی میں مذاکرات کیے. دونوں لیڈروں نے ایک دوسرے کے سیکیورٹی مفادات کے خلاف اپنی سرزمین کے غلط استعمال کی روک تھام پر زور دیا. بھارت عمان جامع اقتصادی شراکت داری کے معاہدے پر عمل آوری شروع ہو گئی ہے. عمان کی ٹیرف لائن کے 98% پر بھارتی برآمدات کاروں کو ڈیوٹی فری رسائی مل گئی ہے. بھارت اور آسٹریلیا مستقبل پر مبنی ٹیکنالوجی تحقیق میں دفاعی صنعتی شراکت داری کو فروغ دیں گے اور ملیشیا ان ممالک میں شامل ہو گیا ہے جنہوں نے 16 سال سے کم عمر کے بچوں کے لیے سوشل میڈیا کے استعمال کو ممنوع کر دیا ہے. اسی کے ساتھ برصغیر کی خبروں کا یہ بلٹن اب ختم ہوا.
1: یہ آکاشوانی کی اردو سروس ہے. آپ سن رہے ہیں پروگرام تامل ارشاد محمد شاہ رخ کے ساتھ. حاضر اس پروگرام کی اگلی پیشکش سمن کلیان پور اور مکیش کی آواز میں.